0: دا خبرې مو خوښې شولې.
1: حقیقت
0: خبرې کړو ستاسو آر جی حقیقتي خبرې کوي کنه. بالکل صحیح خبره ده. خیر سره اور پورم له 2.5 روپے معنی درزن امونه امونه خو درزن نه هو کیلو امونه مول وړي وو خو یره یو دانا
1: یو خرچه دې کړي وو
0: ډیر خرچه مې کړي وو تاسو ته معنی ویل چې ما بسې ویډیو کال کړو چې رمنګ له امونه راوړه بوي تنخواه مې نه واغسته مې را قرض کړی وی د خپل ځان نه مې قرض وکړو د خپل ځان نه قرض کیږي بټوی ته مې 200 روپے 250 روپے را راکا خیر ٹھیک ٹھاک سنگا سبا د جمعې ورځ دا بیا د هفتې ورځ دا بیا د اتوار ورځ دا د اتوار ورځ باندې ډاکټر خورشید صاحب کونډي موړ ته راځي کوم خلک چې ستا اواز اوري یعنی ویلی سنر دی یا زاړه دي یا خو یریږي چې رسمي چې موږ دلته کې ور شو او دلته کې زموږ پیسې خراب شي کنه نو دغه خلکو له سم میسج ورکې ها دا تیر شو اتوار ته چې زه ورغلی وم شربت پلوانو شکر
1: مردان کی نوی ڈاکٹر
0: گزارش اللہ دے قدر کا السلام علیکم ٹھیک ٹھاک برو کیسے ہو اور پروگرام بہت اچھا ہے ٹھیک ٹھاک برو آپ کو اسپیشل سلام می لبنا لبنا حیات سنگھ ہے برابری وچی بھائی زما دا میسج شامل کا ضرور وچی ہاں بھائی اور توایا زما مور تا دعا کوا سبا بھائی پشاور کی سب پشاور ته بوزي چې چستونه یې سفارا شي سمیرا بالکل سمیرا امی ته دواګانې وکړي چې سمیرا امی بیمار ده سبا پشاور ته راولي نو تاسو ته خصوصي دواګانې وکړي چې الله پاک ورلا صحت ورکي الله پاک روغ جوړ کړي ځکه چې زمونږ هم بیبي ده. السلام علیکم. وعلیکم السلام بھائی څنګه یې بادا تاسو ته ډېر شکر دی چې تاسو مونږ لا دومره د خو دا مسئله چې اندوړو کې لیکي کنه دا چا میسج کړی به رانه ګلی کوي ها دا د یاروسین یاروسین چا میسج کړی امین د یاروسین امینا وړکه میسج لیکل مثلا کم دی قسم دی ها. السلام علیکم. ہلو ہاں سید اور ادن کو بس ماسر دودری منٹ دی کنا زبدن اجازت والا ما زو پروگرام کی دم کالون نے شامل ہوما خزن میں دودری کال شامل کر سبب تا سر زما 2 بجے ملاقات کی 2 بجے نہ 3 بجے پوری ٹولو ثواب وال تدا خبر کوما ا د خیرات غند کی میس خبر د کوم چس لکه سمون سبا خیرات دی کنا ٹولو ثواب وال تدا خبر کوما چ د اتوار روز 2 بجے نوال تر د گرمی د 2 بجے پوری ڈاکٹر خورشید سے برازی دستور گسمر بیماران دی وا چ قدرتی نظر نہیں پیدا شی کنا اغن کی گیا نور انشاءاللہ کلا کڑے ہیر وی او ڈاکٹر سے بلکہ اللہ پاک ول شفا ور کی ڈاکٹر سے بس بانے جڑی گی نو بالکل تاسو د اتوار روز بانی سحر 2 بجے نوال تر د 2 بجے پوری تاسو راتلی شی گرمی د ڈاکٹر سے مریضان گور بے پاسی نو بالکل تعداد زیات وی لر لر جن مریضان راضی نو تاسو پټیم باندې راشي سبا به 2 بجے تاسو سره زما ملاقات کیږي د 2 بجو نه تر 3 بجو پورې د جمعې د مونږ نه بعد تر هغه دم وري پلا باندې مسپاري لې پلا باندې ماوس پاري په دواګان کې یا ساتي د لوی الله په امانو.
2: We'll be back right after the commercial break.
3: زندگی एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
4: ज्वानी द ज्वानको न बगैर निमगिड़ी हुई हो कुचरता ददग ज्वानको पवख बानी गम उनकलेशी न प रारवान वक की दग ज्वान की सासु दखाइस द खराबे दो बाइस जुड़ देशी द ऑयल स्किन और द दानो द पारा यो डीर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम तुम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम डॉक्टर हैदर एंटी एक्नी फेस वॉश तुम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा तुम चिप सलूर उरजु की सासु द स्किन एक्नीज पिंपल पो मुकम्मल तो गबाने खत्म हुई और ये वाजिदा ना द दग दानो चकम दागो न दी अगर हम पो मुकम्मल तो गबाने खत्म हुई पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड टी ट्री ऑयल और क्लिंडामाइसिन कुमची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इंफ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमच सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन स्तासु दानी और दानो दागुना पर मुकम्मल तो गबानी खत्म ही नो जर तरजरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन देर मसले अवारे कई द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
5: ये है एक दुनिया इल्म अमल की, यहाँ पर नया दिन सिखाता है कुछ नया, यकीन के साथ, जिम्मेदारी के साथ आगे बढ़ने की लगन जगा रहा है। द कादी आजम ग्रुप ऑफ स्कूल्स एंड कॉलेजेस खैबर पख्तूनख्वा, एक्टिविटीज बेस्ड लर्निंग पर मबनी जदीद निजाम तालीम, सेंट्रल एग्जामिनेशन सिस्टम, तफरीही और मालूमाती टूर्स और इल्म अमल का एक मुनज्जम मरबूत तालीमी माहौल। 200 से जायद तलबा तालबात के लिए इस साल भी मेरिट स्कॉलरशिप टेस्ट बराए फर्स्ट ईयर का इनेकाद 5 जुलाई 2026 को तमाम कैंपसेस में होगा। आइए और अपने बच्चों के कामयाब कल का दानिशमंदाना फैसला आज कीजिए। हमारे कैंपसेस हकीमाबाद नौशहरा, बाग इरम मर्दान, शेरगढ़ मर्दान, सवाबी, जैदा और मैनी चौक कोठा या हेड ऑफिस के नंबर 09382801 पर रब्ता कर सकते हैं।
6: ماں ویلی مال د شارجا نه کالی راوڑا
7: زو استا کالو د پارا شارجی ته سنگلار شما
6: او هو پمینا بازار ٹوپئی کی د شارجا جولرز دکان دی چرتچی د دبئی او د شارجا ټول ویرایٹی موجود دا
7: نو دا سوایا کنا
6: شارجا جولرز پروپرائیٹر زیب برادرز فون 0938273265
8: خوش خبری هغه ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیون شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوی دي او یا ګوتې بې حرکت شوی وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوی وي کوپی دردونه او ټکار کوي هغه ټولې زنانا چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومانو خپې کږي وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نه واخلي مازیګر تر څلورو بجو پورې د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ډاکټر طارق رحیم صاحب ایم بی بی ایس ایم سی پی ایس ایف سی پی ایس ایکس رجسٹر ایچ ایم سی پشاور سحر د اتو بجو نو واخلا مازیګر تر څلورو بجو پوری تاسو تشریف راوړی شئ نو پته یاد ساتي بلال پلازا السید سی این جی ته مخامخ کونډا موړ جهانگیرا روډ سوابی مزید د معلوماتو لپاره یا د نمبر اغستو لپاره پدې نمبر رابطه وکړئ 0314 15 13 232 یعنی کې 0314 15 13232